नेपालीहरूलाई एउटा मिठो भाषाले आकर्षण गर्ने गरिन्छ, एक पटकको नेपाली सधैँ नेपाली। 2072 सालको नेपालको संविधानले पनि गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता दिने निर्णय पनि गर्यो। तर विडम्बना, न त संविधानले दिएको अधिकार कार्यान्वयन भयो, न त बहुसंख्यक गैर आवासीय नेपालीले रुचि देखाएर त्यो अधिकार लिन कोसिस गरे, किनकि त्यो अधिकार लिनका लागि आफूले प्राप्त गरेको नागरिकता अर्थात् कोही वंशजको छ भने आफू जन्मजात वंशको आधारमा लिएको नागरिकता त्याग्नुपर्ने हुन्छ। छिमेकी देश भारत लगायत दक्षिण कोरिया, भियतनामले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई विभिन्न सरसुविधा दिएर राष्ट्रिय विकासमा महत्त्वपूर्ण हिस्सा बनाउने प्रयास गरेको उदाहरणहरू छन्। नेपालमा अहिले नयाँ सरकार आएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको। ऐन कानून संशोधन गरी विदेशमा रहेका आफ्ना मूलका जनतालाई उनीहरूले अर्जेको धन सिप देशभित्र भित्र्याउन आकर्षण गर्नुपर्ने देखिन्छ। आशा गरौं यो नयाँ सरकारले यसतर्फ कदम चाल्ने नै छ, ताकि हाम्रो जन्मसिद्ध नागरिकता बुझाउन पनि नपरोस् र देशमा उनीहरूले सक्दो योगदान पनि गर्न सकुन्। नेपालतिरको कुरा गर्दा, बालेन्द्र शाहको नयाँ सरकार आएपछि भ्रष्टाचारका पुरानो फाइलहरू पनि क्रमशः खुल्दै गएका र कतै पुराना पार्टीका नेताहरूलाई पनि उनीहरूले गरेका भ्रष्टाचारको फाइल खुल्दै जाने डर भएको र यसले उनीहरूमा छटपटी उत्पन्न गरेको देखिन्छ। गत आइतबार मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा काठमाडौँमा कम्युनिस्टहरूको बिल्ला भिरेका चार पूर्व प्रधानमन्त्री सहित विद्या भण्डारीको उपस्थिति पनि थियो। कम्युनिस्ट पार्टी बीच सहकार्य एकताको कुरा पनि चल्यो, आजैबाट सहकार्य गरौं भन्ने सुझाव पनि आयो। तर कुनै बेला पानी बारावार गर्ने यी पार्टीहरू अस्तित्वमा खतरा आएपछि कसरी मेलमिलाप गरेर जनतालाई भुलभुलैमा पार्न कोसिस गर्छन्? यिनका यस्ता चर्चिकला देखेर पहिला वाक्क दिक्क भएका थिए, यो रमिता देखेर छक्क पर्न थालेका छन्। श्रोताहरू, अन्तमा नगेन्द्र राईको बाँसुरी धुन, असारै महिनामा पानी परे रुझाउने, बाँसुरीको यो मिठो धुन यहाँहरू समक्ष राख्दै आजको कार्यक्रमबाट म श्रीधर बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।